श्रोताहरु कार्यक्रमले तर सुनिबा शङ्खचिन्दुर कथाचित्रहरु गीतटिरे कण्ठदान गरिचन्ति अनुराधा।